ए पानी पानी गुला जंदा मंदा मंदा मंदा सोरी दी द भारत भाषा मिस्री और ये किन्नन चिता सुबह दगा मिस्री खुशी कड़ी हो पर माइश रात कड़ी सलमान और सर मलगरे हम उड़ी रमन ने दोनों थैंक यू सो मच वंस अगेन और नोर ची सुमर मलगरे दर टाइम मंगाऊरी चरता हम दी पर ड्राइव दौरान के माहौरी हो चरता हम तासु ड्राइव कोई न ड्राइव हमेशा एहतियात सर कोई दखबल जानुम ख्याल साथी हो दबल इंसानुम ख्याल साथी وچر تم چتا سو زئی دا ٹائم روانے لا پاک تا سو پ خیر خیریت سر اور سو لانگ ویکینڈ دے تا سو بنجوئے کوئی ڈیر مل گرے باہر موتی چکر ل نزان خیال ساتھ او چر تم دا ٹائم تا سو زما آواز او رینو ضرور پروگرام کی ملگری شیو منگ تو ائے ضرور چے تا سو دا ٹائم کم سے کیو ری 01484817705 او دے نال تا سو میسج زم کو لشی 07344202155 بندے ضرورت ہوئی چتا سو پروگرام خو خوی او کم کم زے کی دا ٹائم تاسو ما اوری زما آواز او زما پروگرام تاسو کم زے کی اوری نو ضرور اثر ملگری شی زو نیکسٹ سندر تاسو پلی کوم سندر دا د جنید د پاره چې دا ټایم موري برادفورد کې وي یم د برادفورد خو راغلی مستاسو دیریه ته نو پروگرام می واورې دا ما چې سلام درته کوم ما د سندر پلی کوم مستان ساکی را شایو جام جام را مسکه شپ خندا شایو جام جام را

اسبرلي كي لي بنتوب شي راب برشي تصوري د سبر ينات لخانواس برلي دغه سندري ټایټل یو کنن چې تاسو به دغه سندره خو خکړی د ټول ملګری ډېر زیاته مننه ټانکی سو مچ شپارس میډل پاسه ته بجیر زموږ پروگرام دویمه غنټه دا او ملګری بم تاسو سره تر ل صبح جو پورې هغه ټول ملګری چې دا ټایم ما لایو وري دغه ټول ډېر زیاته مننه ټانکی سو مچ ټول تر کلی په خیراله وسړي مشي इजाज़ थैंक यू सो मच राजा साहब थैंक यू सो मच डेर मनना डेर शुक्रिया ए दा टाइम गोरी ए बस दल तखल को अकाउंट ले जब जब मुने और कड़ी नो दागी तो मजमल दार के लिए भी जॉइन कई मंगड़ी रमन थैंक यू सो मच डेर शुक्रिया आओ दा टाइम मासरा तो पहले सन दे डेर मनन दागो मैनचेस्टर के माउरी प्रोग्राम के उतर कले वे मोडेर मनना कठोल मलगरी चे अक्सर ते नंबर तो पोस्ट के चे मंगा संग कॉल कुन बिल्कुल तासु कॉल छि छि 01484817705 तासु कॉल की और दगने लव के तासु वाले छि मैसेज जो की नो बिल्कुल नॉर्मल टेक्स्ट मैसेज कम देनो अगर मंगन रिसीव को तासु कॉल छि छि व्हाट्सएप बाद मैसेज जो की ज्यादा मलगरी नॉर्मल मैसेज जो की नो अगर मंगन रिसीव को उनको तासु कॉल ले कलम मैसेज कोई ना अगर व्हाट्सएप बाद कोई मंगे जरूर प्रोग्राम के शामिल हो زمن گواز نو شریعت تاسو دا ټایم اوری پټول یورکشایر دغه نیلو منچستر برمنګم گلاسکو کیمبرج کې او دغه نیلو تاسو په باندې هم منګوري ویب سټ هم زمنګشتال ته هم تاسو منګوري دې شو پیډ باک هم ورکول شي کا پرزنټران چې تاسو خوختي پروګرام تاسو خوښوي نو بالکل پیډ باک هم ورکوي دې به هم خوشاله کیو نور بس تاسو پرخه پروګرام نه کوي